यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। सम्प्रसारित मन्त्रीसभामा स्थान प्राप्त हुने मन्त्रीसभाको तालिका आज प्रकाश पाउने सम्भावना रहेको छ र हिजो राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूलाई नयाँ दिल्लीमा साक्षात पछि नै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा गुवाहाटी फर्किआउनु भएको छ। बीजेपीको केन्द्रीय नेतृत्वसित छलफलद्वारा मुख्यमन्त्रीले नयाँ मन्त्रीको दायित्व अर्पण गर्ने छन् भन्दै मुख्यमन्त्रीले व्यक्त गर्नुभएको छ र मुख्यमन्त्रीले आज मन्त्रीहरूको तालिका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई दाखिल गर्नुहुनेछ। यता खानापाला ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा असम मन्त्रीसभाको सम्प्रसारण कार्यसूचीको प्रस्तुति सम्पूर्ण भएको छ। भोलि दिउँसोको 12:45 शपथ ग्रहण कार्यक्रम आरम्भ हुनेछ। राज्यपाल श्री आचार्यले मन्त्रीसभाको नयाँ स्थान प्राप्त हुने विधायकहरूको शपथ वाक्य पाठ गराइनेछ। यो कार्यक्रममा वर्तनाको निम्ति असामरिक सेवाको 8 विषय दायित्व अर्पण गरिएको छ। उल्लेखयोग्य छ कि 12 मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा, सीत रामेश्वर तेली, अतुल बरा, अजन्ता नेउक, चरण बडो मन्त्री रूपमा शपथ ग्रहण गरेका थिए र मन्त्रीसभाको गठनको सन्दर्भमा मुख्यमन्त्री नयाँ दिल्लीमा बीजेपीको राष्ट्रपति सभापति नितिन नवीन र केन्द्रीय गृहमन्त्री अमित शाहसित भाग लिनुभएको छ। श्री भूमि जिल्ला पथ र राष्ट्रिय घाइपथ उन्नयनको निम्ति केन्द्र सरकारले 56 करोड रुपियाँ आवंटन दिएको छ र मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले नयाँ दिल्लीको केन्द्रीय पथ परिवहन र घाइपथ मन्त्री नितिन गडकरीसित साक्षात्को समयमा मुख्यमन्त्रीज्यूले जिल्लाको पथ उन्नयनको प्रसङ्गमा उल्लेख गर्नुभएको थियो र यसपछि नै जिल्लाको पथ उन्नयनको निम्ति सरकारले यो धनराशि आवंटन दिएको छ भन्दै सडक कान्दिर विधायक तथा प्राक्तन मन्त्री कुन्देलु पालले प्रकाश गरेको छ। हिजो यो आवंटनको धनराशि व्यवहारको निम्ति र सडक उन्नयन पदकल्प रूपायण सन्दर्भमा श्री भूमि जिल्ला आयुक्त कार्यालय अनुष्ठित एउटा बैठकपछि नै श्री पालले उक्त विषयलाई प्रकाश गर्नुभयो। असम सरकारले डिमा हासाओको निम्ति 3875 करोड रुपियाँ व्ययले जलवायु अनुकूल पथ निर्माण परिकल्पना अंशको रूपमा विशेष प्रकल्प हिजो शुभारम्भ गर्नुभयो। विश्व ब्याङ्क सहायताप्राप्त पुँजीले जिल्लाको पहाडिया सडक उन्नयनको निम्ति यो परिकल्पना लिएको छ। हिजो खानापारा असम प्रशासनिक पदाधिकारी महाविद्यालयमा यो प्रकल्पको आनुष्ठानिक रूपमा शुभारम्भ गरिएको छ। यो कार्यक्रममा विश्व ब्याङ्कको प्रतिनिधि, राज्य सरकारको ज्येष्ठ विषय, कार्यकारी विशेषज्ञ, परामर्शदाता, अंशीदारहरू उपस्थित रहेका थिए। मध्यपाश्चर जोगको कारणले हर्मुज प्रणाली बन्द भएको परिप्रेक्ष्यमा

इन्धन जात सामग्रीको अंशकालीन मूल्य वृद्धिले देशको सृष्टि गरेको अभावनीय परिस्थितिप्रति लक्ष्य राख्दै बिटिसी परिषदीय सरकारले गुरुत्वपूर्ण सिद्धान्त ग्रहण गरेको छ। यसअनुसार बिटिसीको सम्पूर्ण कार्यवाही परिषद र परिषदहरूको तनखा महिनामा 6 महिनाको निम्ति 30% कर्तन गरिएको छ। कोक्राझार बडोल्यान्ड सचिवालयको बिटिसीको मुख्य कार्यवाही सदस्य हाग्रामा महिलारीको अध्यक्षतामा हिजो अनुष्ठित बैठकको अन्तमा कार्यवाही सदस्य महेश्वर बसुमतारीले साङ्गवादिक अघि उक्त कुरालाई प्रकाश गर्नुभयो। उहाँले भन्नुभएको छ कि पूर्व दिया प्रतिश्रुतिको अनुसार बिटिसीको भूमिहीन मानिसलाई माटाको पट्टा प्रदानको निम्ति पनि सिद्धान्त ग्रहण गरिएको छ। उत्तर पूर्व परिषदको 73 संख्यक पूर्णाङ्ग अधिवेशन आज मेघालयको राजधानी शिलङमा अनुष्ठित भएको छ र केन्द्रीय गृहमन्त्री तथा उत्तर पूर्व उन्नयन अध्यक्ष अमित शाहको सभापतित्वमा हुने यो बैठकको अञ्चलको गुरुत्वपूर्ण क्षेत्रमा उन्नयनको निम्ति गठन गरिएको मुख्यमन्त्री उच्च पर्यायको कार्यवाहिनीको प्रतिवेदन सन्दर्भमा विशेष रूपमा छलफल भएको छ। अधिवेशन पर्यटन कृषि र उद्यान विनियोगको प्रसार अर्थनैतिक कोरिडोर उन्नयन आन्तर्गाथनी र जोगाजोगको हस्ततात शिल्प र गाखिर डिमा माछा मांस र उत्पादनको स्वावलम्बीमा अर्जन उत्तर पूर्वको मुख्यमन्त्रीको प्रतिवेदन दाखिल गरिनेछ। गुवाहाटी उच्च न्यायालयले जुबिन गार्गको मृत्युको गोचरको मूल अभियुक्त सिद्धार्थ शर्मालाई जामिन आवेदनको सुनानी आज ग्रहण गर्नेछ र उच्च न्यायालयले न्यायाधीशको पार्थ ज्योति शैक्याको विचारपीठको अभियुक्त सिद्धार्थ शर्माको जामिन आवेदन सुनानीको निम्ति तालिकाभुक्त गरिएको छ। यता अभियुक्तकारी महावीर एक्वा नामक व्यवसाय प्रतिष्ठान जब्द गर्दै फास्ट ट्रेक अदालतले दिएको निर्देशलाई प्रत्याह्वान जनाउँदै चेतन धिरिया सरिया नामक एकजना मानिसले उच्च न्यायालयको दाखिल गरेको आवेदनको सन्दर्भमा आज सुनानी ग्रहण गरिएको छ। प्रसार भारतीले असमको 4 जना क्षत्रिय कलाकार टप ग्रेड स्वीकृति प्रदान गरेको छ। टप ग्रेड स्वीकृति प्राप्त गरेका कलाकार 4 जनाभित्र सङ्गीत नाटक एकाडेमी बटा विजय राज्यको विशिष्ट कलाकार नित्य रत्न रामकृष्ण तालुकदार सङ्गीत नाटक एकाडेमी बटा विजय कलाकार अनिता शर्मा डाक्टर मिडन्दा बोरठाकुर र रिजुमणि शैका रहेका छन् र टप ग्रेड रहेका छन् 1 जना परिवेश कलाकार प्रदान गरेको सर्वोच्च सम्मान रहेको छ। उत्तर पूर्वाञ्चलमा नियोजित सामरिक वाहिनीको गोठहरूमा गाखिर र दुग्धजात सामग्रीको जोगान सम्प्रसारणको निम्ति गए मङ्गलबार राष्ट्रिय समवाय दुग्ध फेडरेसन र आसाम राइफल्सको बीच एउटा चुक्ति साक्षरित भएको छ। यो चुक्तिद्वारा अंशकार्य ग्रहणकारीहरूले समवायहरूको वर्षौँ प्राय जस्तो 44 करोड रुपियाँ उपार्जन हुनेछ भन्दै आशा गरिएको छ। डिब्रुगढ बेजपथारमा ज्योतिषमान बरुवाले दिल्लीको अनुष्ठित राज्य ग्रीष्मकालीन खुला एथलेटिक्स प्रतियोगितामा लङ जम्पमा स्वर्ण पदक अर्जन गरेका छन्। ज्योतिषमानले हिजो नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा अनुष्ठित लङ जम्पको फाइनलमा 6.85 मिटर झाप हानेर स्वर्ण पदक हस्तगत गरेका छन् र हरियाणाको मोहित यादवले 6.81 मिटर झाप हानेर रजत पदक प्राप्त गरेका छन्। सुन्दर समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको म बोसा खन्दरगन नेपाली प्रसारणबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेलो मेपको 411.5 मिटर तदनुसार 734 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियो घरे अनुसार 3:21 र 56 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सन्दर्भमा असम सरकारको लोक निर्माण विभागमा खाली भएको 53 जुनियर इन्जिनियर इलेक्ट्रिकल पदको निम्ति असम लोक सेवा आयोगले आवेदन मागेको छ। पदहरूको तनखा महिनामारी 14,000 रुपियाँदेखि 70,000सम्म, साथै 8,700 रुपियाँको ग्रेड पे र अरू बनोस रहनेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनुपर्नेछ। प्रार्थी इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रम गरेको डिप्लोमा रहेको हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट पी

0: www.roads.assam.gov.in र आवेदनको अन्तिम मिति 10 जुनसम्म तोकिएको छ। यसरी नै कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा खाली भएको 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको निम्ति कम्बाइन ग्रेजुएट लेभल एक्जामिनेसन 2026 को यो परीक्षा आयोजित गरेको छ। जुनियर स्टेटिकल अफिसर पदको निम्ति पाथी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक परीक्षामा कम्ती पनि 60% नम्बर सहित उत्तीर्णको साथसाथै स्नातक हुन अत्यन्त जरुरी छ र स्टेटिक्स विषयमा लिएर स्नातक हुन पर्दछ र स्टेटिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा पाथी स्टेटिक्स म्याथमेटिक्स इकोनोमिक्स डेमोग्राफी पपुलेसन स्टडिज अपरेसन रिसर्च इन्फर्मेसन टेक्नोलोजी कम्प्युटर साइन्स कम्प्युटर इन्जिनियरिङ कम्प्युटर टेक्नोलोजी कम्प्युटर एप्लिकेसन डाटा साइन्स वा आर्टिफिसियल इन्टेलिजेन्स विषयलाई स्नातक गरेको हुनुपर्दछ र अरू पदको क्षेत्रमा प्रार्थी स्नातक हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट ssc.nic.in आवेदनको अन्तिम मिति 22 जुनसम्म तोकिएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डले 11,187 एसिस्टेन्ट लोको पाइलट पदको निम्ति आवेदन मागेको छ। तनखा महिनामारी आरम्भनीमा महिनामारी 19,900 रुपियाँ लगायत अरू बोनस रहनेछ। पार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ र पार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनको साथसाथै फिटर इलेक्ट्रिसियन इन्स्ट्रुमेन्टेसन मेकानिक मिल वेट मेन्टेनेन्स मेकानिक मेकानिक रेडियो टिभी इलेक्ट्रिकल मेकानिक मेकानिक मोटर भेहिकल वायरम्यान ट्र्याक्टर मेकानिक आर्मसर एन्ड कोइल वेन्डर मेकानिक डिजल हिट इन्जिन टर्नर मेसिनिस्ट रिफ्रिजरेटर एयर कन्डिसन मेसिन्स यसमा कुनै एउटा ट्रेडमा आइटीआई सर्टिफिकेट रहेको हुनुपर्दछ अथवा मेकानिकल इलेक्ट्रिकल इलेक्ट्रोनिक्स वा अटोमोबाइल इन्जिनियरमा यसमा कुनै शाखामा डिप्लोमा गरेको हुनुपर्दछ। विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ indianrailways.gov.in। आवेदनको अन्तिम मिति 14 जुनसम्म तोकिएको छ। यसरी नै इन्डियन एयरफोर्समा फ्लाइङ ब्रान्च ग्राउन्ड ड्युटी टेक्निकल ब्रान्च र जेनरल ड्युटी नन टेक्निकल ब्रान्चमा खाली भएको पदपूर्तिको निम्ति एएफसिएटी 2026 यो परीक्षा आयोजन गरिएको छ र पदको विशेष शिक्षागत अर्हता र उमेरको विशेष जानकारीको लागि आवेदनको वेबसाइट छ indianairforce.nic.in र आवेदनको अन्तिम मिति 19 जुनसम्म तोकिएको छ। रोजगार समाचार आजलाई यति नै। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन कार्यक्रमको अगले चरणमा प्रस्तुत छ युवा कार्यक्रम र आजको युवा कार्यक्रम अन्तर्गत प्रस्तुत छ माइसम युवक सङ्घका बैथलाङ्सुका सदस्य सदस्यहरूद्वारा यो विविध कार्यक्रम र कार्यक्रम सञ्चालना रहेको छ रेखा देवीको।
1: आकाशवाणी गुवाहाटी केन्द्र युवा कार्यक्रममा बैठलाङ्सु माइसम युवक सङ्घको तर्फबाट हार्दिक नमस्कार टक्राउँदैछु। हामी प्रस्तुत गर्न गइरहेका छौँ एक सामाजिक नाटक फुलभित्रको विषाक्त किरो। नाट्यकार हुनुहुन्छ श्री ओमराज शर्मा, परिचालना रेखा कटुवाल, अनि पात्रहरू हुनुहुन्छ यस प्रकारका चन्दन युवराज बुढाथोके, मालती अनुराधा भण्डारी, सुषमा रेखा कटुवाल, ज्ञानेश्वर उत्तम पौडेल, सागर प्रेम खड्का। लो त श्रोतागण आउनुहोस् नाटक श्रवण गर्नु।
2: मा, त्यो बिचरा सागरले 5,000 रुपियाँ राख्न दिएको 4 महिना भयो, मलाई साह्रै लाज लागिसक्यो। आज बिहान पनि आएको थियो, ऊ साथीहरूसँग बेङ्गलोर जान्छ अरे। बिचरा बिए पास गरेर पनि नोकरी चाकरी छैन। मा, यसपालि तपाईँको दरमाबाटै दिनु है।
3: ओहो चन्दन, तिनको बिजोग देखेर मलाई नै दुःख लाग्छ। तेरो बुबा सपनामा पनि पैसा नै देख्नुहुन्छ।
2: मा, अर्को कुरो, त सुषमा के नराम्री केटीहरू बुबाले मन पराउनुहुन्न?
3: के गर्नु र चन्दन, फुल जस्तो जगमगाउने मान सम्मान नष्ट हुन्छ भनेर होला तेरो बाबा मान्दै मान्नुहुन्न।
2: धेत, कस्तो बाउको छोरो भएर जन्मेछु।
3: ओहो, मैले त दाल पो बसाएकी थिएँ, डढो होला।
2: दुई बुढाबुढीको नोकरी हुँदा पनि घरमा सधैँ

0: पैसाको अभाव यी पत्थर जस्तो मुटु भएको बाउलाई लाइनमा ल्याउनु पर्छ। महिनाको 70,000 इन्कम हुन्छ पनि त्यो बुढो साइकल कहिले छोड्न आँट्नु भएन।
1: चन्दन, तेरा बुवाले त फेरि बिहे गर्नको लागि चारपट्टि केटीको खबर छोड्नु भएको छ।
0: केटी होइन मा, फर्निचर, गोदरेज, फ्रिज, वासिङ मेसिन, राम्रा राम्रा वस्तुहरू। केटी जस्तै सुकै संस्कार के होस्? अब आज कुनै घरकी केटीको खबर लिएर आउनुहुन्छ कुनी?
1: ओहो, बाबा त आइपुग्ने बेला भयो। त जा, नुहाई धुवाई गर, भात तिउन पाकेको छ, खानु पर्छ।
0: सबैले ज्ञानेश्वर मास्टर भन्छन्, तर मेरा बाउको नाम चाहिँ मूर्खेश्वर हुनुपर्ने थियो। ओ हेलो सागर, भन त, आउन त आऊ। अह प्लान, बढिया बढिया। त होइन मा, म चाहिँ त मन्दा बुबाले विश्वास गर्नुहुन्न, विश्वास गरे पनि पत्तो दिनुहुन्न। अ हुन्छ हुन्छ, सुषमाला अलिकति अगाडि फोन गरेको थिएँ। हँ हँ, आउँछ आउँछ, गाडी रामुको। अब तँलाई नराम्रो लागेर के गर्नु, काम हुँदैन। ए चिन्ता नगर, गुवाहाटीमा फोन गर्ने बुबाको केही पनि छैन।
1: ए चन्दन, के कुरा गरेको हाँ? मैले त बुझ्नै सकिनँ त। त म विश्वास पत्तो गुवाहाटी नराम्रो फोन भनेर बात गर्दैछस्? कोसँग हो, के बात गरेको हाँ?
0: केही होइन मा, पछि बुझ्नुहुन्छ। जे होस् मा, सागरलाई पैसाको धेरै खाँचो भएछ। मा जसरी भए पनि उसले राख्न दिएको 5,000 रुपियाँ म्यानेज गरिदिनु है।
1: छोरा, मेरो हातमा त पैसा एक पैसा पनि छैन। तँलाई थाहा नै छ, मेरो दरमहाको पैसाबाट 10 रुपियाँ खर्च गरे पनि घरमा महाभारत हुन्छ।
0: मा, बुबा आइपुग्ने बेला भयो, अब म कुनै केटीको कुरो पनि सुन्दिनँ। जीवनसाथीको रूपमा सुषमालाई भेटे भने भेटे, नत्र जिन्दगीभर यस्तै बस्छु।
1: के गर्नु र छोरा, कस्तो खपर लिएर आएको छस्? अनि कसलाई फोन लगाएको त भन त?
0: सुषमालाई। ओ हेलो सुषमा, तिमी आऊ त, एउटा काम छ। ए होइन होइन, अर्को कुरा बुबा त्यति छिटै कहाँ मान्नुहुन्छ नि।